105.5 MHz लगायत न्यूज अन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 102.2 MHzमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ। समय यस बेला दिउँसोको 2:30 भइरहेछ र अपरान्न 4 बजेसम्म हामी रहनेछौ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा। अब प्रस्तुत छ आधुनिक अनि लोकगीतहरू। त प्रथम सुनाउन लागिरहेछौ प्रकृति गिरीको स्वरलाई, संगीत अजनीश राईको, अनि शब्द रचना रहेको छ दावा बमजनको।

श्रोता अब कार्यक्रमको अघिल्लो प्रस्तुति राखिरहेछौ डाक्टर जस योञ्जन प्यासीको शब्द रचना केवी राईको संगीतमा अब बस्ने गीत स्वर छ सुचिता गजमेरको

0: डाक्टर जोशीरञ्जन प्यासीको शब्द रचना रूपेश रसाइलीको संगीतमा श्रोताहरूले भर्खरै सुन्नुभयो सुनिता गजमेरको स्वरलाई। अब पनि समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो। स्वास्थ्य मन्त्री तथा पूर्व भाजपा अध्यक्ष जेपी नड्डाले आज राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको निष्कर्षमा काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको टिप्पणीको खण्डन गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज साँझ नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसँग वार्ता गर्नुहुनेछ। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भारतको सौर्य ऊर्जा क्षमता विगत 12 वर्षमा 2.8 गिगावटबाट बढेर 155 गिगावट पुगेको बताउनु भएको छ र भारतीय आँपको प्रवर्धन र स्वाद परीक्षण गर्ने म्याङ्गो म्याजिक फेस्टिभलको दोस्रो चरण आज अमेरिकाको सिएटलमा सम्पन्न भयो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो। प्रधानमन्त्री र परिषदले विश्वव्यापी उथुलपुथुलको सामना गर्दै भारतको आर्थिक वृद्धिलाई अझ बढाउन विभिन्न विचार र उपायहरूबारे छलफल गर्नुभयो। जीवनस्तर सुधार गर्न र व्यवसाय गर्न सहज बनाउन विभिन्न सुधारहरूबारे पनि छलफल गरियो। सदस्यहरूले पश्चिम एसियाली द्वन्द्वको भारत र विश्वमा परेको प्रभावको आफ्नो मूल्याङ्कन पनि प्रस्तुत गरे। स्वास्थ्य मन्त्री तथा पूर्व भाजपा अध्यक्ष जेपी नड्डाले आज राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको निष्कर्षमा काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको टिप्पणीको खण्डन गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री नड्डाले सार्वजनिक स्वास्थ्य धेरै महत्वपूर्ण भएको कारण यसलाई लिएर राजनीतिक बयानबाजी प्रयोग गर्नु नहुने बताउनुभयो। स्वास्थ्य मन्त्रीले भन्नुभयो, छनौट विश्लेषणले राजनीतिलाई फाइदा पुर्याउन सक्छ तर तथ्यहरू राष्ट्रिय हितमा छन्। उहाँले भन्नुभयो, NFSH6 को तथ्यांकले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको स्वास्थ्य सेवा प्रणालीमा भएको महत्वपूर्ण परिवर्तनलाई प्रतिबिम्बित गर्दछ। NFHS3 र NFHS6 को तुलना गर्नुहुँदै श्री नड्डाले भन्नुभयो, गर्भावस्थाको पहिलो त्रैमासिकमा प्रसवपूर्व दर्ता NFHS6 मा 43.9% बढेर 76.2% पुगेको छ। उहाँले संस्थागत प्रसव 38.7% बढेर 90.6% पुगेको, जबकि दक्ष स्वास्थ्य कर्मीहरूद्वारा उपस्थित प्रसव सोही अवधिमा 46.6% बढेर 91.3% पुगेको बताउनुभयो। उहाँले भन्नुभयो, यसले केवल तथ्याङ्कहरू मात्र होइनन् तर समयमै हेरचाह, सुरक्षित प्रसव र सुधारिएको स्वास्थ्य परिणाम प्राप्त गर्ने लाखौं आमाहरूको प्रतिनिधित्व गर्दछ। श्री नड्डाले पूर्ण खोप कभरेज 87.1% बढेको, जबकि स्वास्थ्य बीमा कभरेज 4.9% बढेर 60.2% पुगेको बताउनुभयो। स्वास्थ्य मन्त्रीले यो प्रगति स्वास्थ्य सेवा, पोषण, सरसफाई, वित्तीय समावेशीकरण र अन्तिम माइल डेलिभरीमा निरन्तर लगानीको परिणाम रहेको बताउनुभयो। श्री नड्डाले युपिए सरकारको कार्यकालमा बारम्बार बाधाहरूपछि पनि देशले खराब स्वास्थ्य परिणामहरू, अपर्याप्त स्वास्थ्य सेवा पहुँच र कमजोर प्रसव प्रणालीहरूसँग सङ्घर्ष गरेको बताउनुभयो। उहाँले भन्नुभयो, NFHS6 ले स्वास्थ्य सेवामा सुधारिएको पहुँच, बलियो मातृ तथा बाल स्वास्थ्य सेवाहरू, व्यापक सामाजिक सुरक्षा र प्रमुख सूचकहरूमा स्पष्ट सुधारहरू सहित फरक वास्तविकता प्रतिबिम्बित गर्दछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज साँझ नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसँग वार्ता गर्नुहुनेछ। नेपालको विदेश मन्त्रालयले भनेको छ, बैठकमा दुवै पक्षले व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा र जनता जनता सम्बन्ध लगायत प्रमुख क्षेत्रहरूमा सहयोग अभिवृद्धि गर्ने उद्देश्यले पारस्परिक हितका विषयमा छलफल गर्नेछन्। यसैबीच विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यो भ्रमणले भारत र नेपाल बीचको विशेष साझेदारीलाई अझ बलियो बनाउने बताउनु भएको छ। उहाँले दुई देशले विकास सहयोग, जनता जनता सम्बन्ध, व्यापार र लगानी लगायत पारस्परिक हितका अन्य क्षेत्रहरूलाई समेट्ने विस्तृत एजेण्डा साझा गरेको उल्लेख गर्नुभयो।

0: भयो। यसैबीच भारतको तीन दिवसीय भ्रमणमा रहेका नेपालका विदेश मन्त्री शिशिर खनालले हिजो नयाँ दिल्लीमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललाई भेट्नुभयो। भारतस्थित नेपाली दूतावासका अनुसार दुई अधिकारीहरूले नेपाल भारत द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले विभिन्न विषयमा छलफल गरे।
1: With Nepal, we have an expansive agenda.
2: नेपाल के साथ हमारा एजेंडा बहुत व्यापक है। इसमें विकास के लिए सहयोग से लेकर लोगों के बीच आपसी संबंध और व्यापार तथा निवेश शामिल हैं। इसलिए जब दोनों देशों के विदेश मंत्री मिलेंगे तो इन सभी संबंधों पर चर्चा होगी। हम नेपाल के साथ अपनी इस बहुआयामी साझेदारी को और मजबूत करने के इच्छुक हैं।
1: Partnership that we have with Nepal.
0: रक्षा मन्त्री राजनाथ सिंहले धेरै देशहरूले आर्थिक अनिश्चितताको सामना गरिरहेको बेला भारतले विश्वको सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्थाको रूपमा आफ्नो विशिष्टता कायम राखेको बताउनु भएको छ। वित्त वर्ष 2025-26 रेकर्ड गरिएको 7.7% जीडीपी वृद्धि दरलाई उल्लेख गर्नुहुँदै श्री सिंहले भन्नुभयो, यो उपलब्धिले विगत 12 निर्मित भारतीय अर्थव्यवस्थाको लचिलोपन र अन्तर्निहित शक्तिलाई प्रतिबिम्बित गर्दछ। सामाजिक सञ्जालमा एक पोस्ट गर्नुहुँदै श्री सिंहले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आर्थिक वृद्धिलाई स्थिरता, आत्मविश्वास, निरन्तरता र विश्वसनीयतासँग जोडेको छ। रक्षा मन्त्रीले भन्नुभयो, राष्ट्र निर्माण, नवप्रवर्तन, पूर्वाधार र उद्यमशीलताप्रति श्री मोदीको अटल प्रतिबद्धता र विश्वव्यापी चुनौतीहरूबाट देशलाई अगाडि बढाउने उहाँको क्षमताले भारतलाई एक आत्मविश्वासी, लचिलो र विश्वव्यापी रूपमा सम्मानित आर्थिक शक्तिमा परिणत गरेको छ। उहाँले यो उल्लेखनीय वृद्धिले नयाँ अवसरहरू सिर्जना गरिरहेको र 140 करोड भारतीयहरूको आकांक्षालाई बलियो बनाउँदै गरेको बताउनुभयो। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भारतको सौर ऊर्जा क्षमता विगत 12 2.8 GW बढेर 155 GW पुगेको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शेखावतले 40 लाख भन्दा बढी घरहरूले सौर्य ऊर्जा प्रयोग गरिरहेको र कृषि क्षेत्रमा सौर्य ऊर्जा क्षमता दोब्बर हुनु पर्यावरण संरक्षणका साथै प्रगतिको प्रमाण भएको बताउनुभयो। उहाँले भन्नुभयो, देशका किसानहरू अब खाद्य उत्पादक मात्र नभई ऊर्जा उत्पादक पनि हुन्। उहाँले प्रत्येक छानालाई सौर्य ऊर्जामा उतार्ने, प्रत्येक घरलाई ऊर्जा केन्द्र बनाउने र प्रत्येक खेतलाई ऊर्जा केन्द्र बनाउने संकल्पका साथ भारत 500 GW नवीकरणीय ऊर्जा क्षमताको लक्ष्यतर्फ द्रुत गतिमा अघि बढिरहेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
4: हर घर सूर्य घर।
0: अब रहल समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज स्लोभेनियाका नवनियुक्त विदेश मन्त्री टोन काजरलाई बधाई दिनुहुँदै उहाँसँग काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ। 30 वर्षभन्दा बढी अनुभव भएका पूर्व कूटनीतिज्ञ टोन काजरले प्रधानमन्त्री जाने जान्साको नेतृत्वमा नवगठित दक्षिणपन्थी गठबन्धन सरकारमा स्लोभेनियाको प्रधानमन्त्रीको रूपमा आधिकारिक रूपमा शपथ लिनु भएको छ। बिहिबार यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि जाने जान्सालाई स्लोभेनियाको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिनुहुँदै द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन उहाँसँग नजिकबाट काम गर्ने तत्परता व्यक्त गर्नुभयो। हरियाणा विधानसभाले 8-10 जुनसम्म आयोजना हुने भारतीय क्षेत्रको उत्तरी क्षेत्र दुईको राष्ट्रमण्डल संसदीय संघ सम्मेलन आयोजना गर्नेछ। हरियाणा विधानसभा सचिवालयले आज सम्मेलनको तयारीको बारेमा जानकारी साझा गर्दै सबै व्यवस्था समयमै सम्पन्न भइरहेको बताएको छ। सम्मेलनको तयारीलाई अन्तिम रूप दिन हिजो विभिन्न राज्य विधानमण्डलका वरिष्ठ अधिकारीहरूसँग भिडियो कन्फरेन्स मार्फत बैठक गरिएको थियो। बैठकले सम्मेलनसँग सम्बन्धित व्यवस्थाहरूको समीक्षा गरे र विभिन्न राज्यका प्रतिनिधिमण्डलहरूको लागि सहजीकरण र समन्वय सुनिश्चित गर्न आवश्यक बुन्दाहरूमा छलफल गर्यो। बैठकमा लोकसभाका महासचिव उत्पल कुमार र राज्यसभाका महासचिव पीसी मोदी, विभिन्न राज्यका विधानसभाका प्रमुख सचिवहरू र

0: वरिष्ठ अधिकारीहरू उपस्थित थिए। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धुले चण्डीगढमा पञ्जाबका राज्यपाल तथा चण्डीगढका प्रशासक गुलाब चन्द कटारियासँग भेट गर्नुभयो। दुवै नेताले सिप विकास कार्यक्रमहरू मार्फत पञ्जाबको सीमावर्ती क्षेत्रहरूमा युवाहरूको रोजगारी बढाउने उपायहरूबारे छलफल गरे। दुवै नेताहरूले पञ्जाब, चण्डीगढ, दिल्ली र अन्य मुद्दाहरूमा व्यापक छलफल गरे। उनीहरूले 2047 विकसित भारतको दृष्टिकोण प्राप्त गर्न युवा सशक्तिकरण र सिप विकासलाई महत्वपूर्ण रूपमा वर्णन गरे र युवाहरूको लागि अवसरहरू सिर्जना गर्न निरन्तर प्रयासहरूको आवश्यकतामा जोड दिए। भारतीय आँपको प्रवर्धन र स्वाद परीक्षण गर्ने म्याङ्गो म्याजिक फेस्टिभलको दोस्रो चरण आज अमेरिकाको सिएटलमा आयोजना गरिएको थियो। कार्यक्रममा 100 भन्दा बढी प्रमुख भारतीय फलफूल आयातकर्ताहरूले भाग लिएका थिए। यसमा महाराष्ट्रको अल्फोन्सो र केशर आँप, आन्ध्र प्रदेशका बङ्गनापल्ली र हिमायत, उत्तर प्रदेशका लाङडा र दशहरी अनि गुजरातका पाकेका राजपुरी आँपहरू समावेश थियो। कोस्टको होलसेलका उपाध्यक्ष बब हस्कीले भन्नुभयो, भारतीय केशर आँपको माग यति उच्च छ कि उनीहरू तिनीहरूलाई छिटो पसलहरूमा पुर्याउन असमर्थ छन् र तिनीहरू रेकर्ड समयमा बिक्री भइरहेका छन्। अमेरिकी सिनेटर मनका धिङ्ग्राले भन्नुभयो, खाद्य आदान प्रदानले देशहरू बीचको पोषण आवश्यकताहरू मात्र पूरा गर्दैन तर बलियो व्यापार, आर्थिक र सांस्कृतिक सम्बन्धको जग पनि राख्छ।
1: वाशिंगटन के लोगों को आम से परिचित कराने के लिए मैं उनका और उनकी पूरी टीम का दिल से धन्यवाद करती हूँ। मुझे, मेरे परिवार और हमारे समुदाय को स्थानीय कॉस्टको से केसर आम खरीदने का मौका मिला, ये हमारे लिए गर्व की बात है। ऐसे महत्वपूर्ण रिश्ते ही व्यापार, अर्थव्यवस्था और व्यवसायिक संबंधों को मजबूत बनाते हैं और आगे बढ़ाते हैं।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रममा भारतीय आँपको समृद्ध विविधताको बारेमा पनि कुरा गर्नुहुँदै गाउँबाट विश्व बजारसम्मको यो यात्रा गरेकोमा भारतका आँप किसानहरूको प्रशंसा गर्नुभयो।
2: आम की ये यात्रा अब गाउँ से ग्लोबल मार्केट तक भी पहुँच रही है। मन की बात के माध्यम से मैं आम की पैदावार से जुड़े अपने किसान भाई बहनों की प्रशंसा करूंगा। आप देश की कृषि अर्थव्यवस्था के लिए आम किसान नहीं, बहुत विशेष हैं। ऐसे ही छाए रहिए।
0: भारत अमेरिकी सेना अधिकारी संवादको 29 चरण हवाईमा सम्पन्न भयो। यसको सह अध्यक्षता सेना प्रमुख लेफ्टिनेन्ट जनरल राजीव घई र अमेरिकी सेनाका उपकमाण्डिङ लेफ्टिनेन्ट जनरल जोएल भावेलले गरेका थिए। छलफलमा द्विपक्षीय रक्षा सहयोगलाई सुदृढ पार्ने, अन्तर सञ्चालनशीलता बढाउने, व्यावसायिक आदान प्रदान विस्तार गर्ने र साझा सुरक्षा हितको समर्थनमा सैन्य सहयोगलाई गहिरो बनाउने कुरामा केन्द्रित थिए। दुवै पक्षले संलग्नताको बढ्दो दायराको प्रशंसा गरे र भारत अमेरिकी रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरे। भारत अनि अफगानिस्तान बीच मुल्लनपुर नयाँ चण्डीगढको महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टेस्ट म्याच जारी छ। भारतले पहिला ब्याटिङ गर्ने क्रममा 54 ओभरमा 2 विकेट गुमाएर 229 रन बनाएको छ। आज बिहान पञ्जाबको फिरोजपुर फाजिलका सडकमा ट्रकसँग एक वाहन ठोकिँदा 9 मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। सबै पीडितहरू एकै परिवारका सदस्य थिए र दुर्घटना हुँदा ब्यास नदीमा आफन्तको अस्थि विसर्जन गर्न जाँदै थिए। रिपोर्टका अनुसार धेरै पीडितहरूको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेहरूलाई उपचारको लागि फिरोजपुर सिभिल अस्पताल लगिएको छ। वरिष्ठ पुलिस अधिकारीहरू दुर्घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा उद्धार कार्य गरेका छन्। आन्ध्र प्रदेशमा जनसेना पार्टीका अध्यक्ष पवन कल्याणले आगामी राज्यसभा चुनावका लागि लिङ्गाम नेनी रमेशलाई पार्टीको उम्मेद्वार घोषणा गर्नुभएको छ। पार्टीले जारी गरेको आधिकारिक विज्ञप्तिमा यो घोषणा गरिएको हो। लिङ्गाम नेनी रमेशले आज आफ्नो मनोनयन पत्र दर्ता गर्नेछन्। पार्टीका अनुसार रमेश 2015 जनसेना र यसको नेतृत्वसँग सम्बन्धित छन्। यो समाचार युट्युबमा @AIR कोर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो। स्वास्थ्य मन्त्री तथा पूर्व भाजपा अध्यक्ष जेपी नड्डाले आज राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको निष्कर्षमा काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको टिप्पणीको खण्डन गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज साँझ नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसँग वार्ता गर्नुहुनेछ। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावत

0: ले भारतको सौर्य ऊर्जा क्षमता विगत 12 वर्षमा 2.8 गिगावटबाट बढेर 155 गिगावट पुगेको बताउनु भएको छ र भारतीय आँपको प्रवर्धन र स्वाद परीक्षण गर्ने म्याङ्गो म्याजिक फेस्टिभलको दोस्रो चरण आज अमेरिकाको सिएटलमा सम्पन्न भयो। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह्न 3:15 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ योग महोत्सव। अनुवादक तथा वाचक देवेन थापा। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। आयुष मन्त्रालय अन्तर्गत रहेको मोराजी देसाई राष्ट्रिय योग संस्थान एमडीएनआईवाईले हालै मध्यप्रदेशको छतरपुरको खजुराहोमा रहेको पश्चिमी समूह मन्दिरमा योग महोत्सव अन्तर्राष्ट्रिय योग दिवस आइडीवाई 2026 को काउन्टडाउनको आयोजना गरियो। केन्द्रीय आयुष राज्य मन्त्री स्वतन्त्र प्रभार र स्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री प्रतापराव जाधवले खजुराहोमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुभयो। कार्यक्रममा खजुराहो लोकसभा क्षेत्रका सांसद विष्णुदत्त शर्मा र राजनगर विधानसभा क्षेत्रका विधायक अरविन्द पटेरिया पनि उपस्थित हुनुहुन्थ्यो। केन्द्रीय मन्त्री प्रताप राव जाधवले भन्नुभयो, योग महोत्सव 2026 12 अन्तर्राष्ट्रिय योग दिवस आइडीवाई 2026 को राष्ट्रव्यापी तयारीमा एक महत्वपूर्ण माइलस्टोन हो र यसले देशभर योगको पहुँच विस्तार गर्ने सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। उहाँले जानकारी दिनुभयो कि आयुष मन्त्रालयले आइडीवाई 2026 भन्दा पहिले जागरूकता सुदृढ गर्न र व्यापक जनसहभागितालाई प्रोत्साहित गर्न 100 स्थानहरूमा 100 संस्थाहरूको सहयोगमा 100 दिनको राष्ट्रव्यापी काउन्टडाउन अभियान सञ्चालन गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको पहलपछि 2014 संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय योग दिवस अप्नाएपछि योग, जो भारतको सांस्कृतिक र आध्यात्मिक विरासतको अभिन्न अङ्ग हो, समग्र स्वास्थ्य र कल्याणका लागि विश्वव्यापी आन्दोलनको रूपमा विकसित भएको मन्त्री महोदयले उल्लेख गर्नुभयो। उहाँले थप भन्नुभयो, योग 365 दिन पहल अन्तर्गत एमडीएनआईवाईले आयुष मन्त्रालय र हबिलको सहयोगमा 21 जुनसम्म 100 दिनको निशुल्क योग प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ, जसमा 2,00,000 बढी सहभागीहरू पहिले नै योग मित्रको रूपमा दर्ता भइसकेका छन्। श्री प्रतापराव जाधवले यस कार्यक्रमको महत्वलाई प्रकाश पार्दै भन्नुभयो, योग भारतको प्राचीन ज्ञान परम्पराको एक अमूल्य उपहार हो, जसले विश्वलाई सन्तुलित समग्र र स्वस्थ जीवनशैलीको मार्ग देखाएको छ। जीवनशैलीसँग सम्बन्धित बढ्दो चुनौतीहरूको समयमा योग एक प्रभावकारी वैज्ञानिक रूपमा आधारित समाधानको रूपमा देखा परिरहेको छ। खजुराहो भारतको समृद्ध सांस्कृतिक विरासतको जीवित प्रतीकको रूपमा खडा छ र यस्तो ऐतिहासिक स्थलमा योग महोत्सवको आयोजना भारतीय परम्परा र आधुनिक कल्याण बीचको सद्भावलाई सुन्दर रूपमा प्रतिबिम्बित गर्दछ। उहाँले विश्वमा योगको व्यापकतालाई अभिवृद्धि गर्न र जनमानसमा यसको प्रचार प्रसारमा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय योग दिवसको काउन्टडाउन प्रत्येक वर्ष योग प्रदर्शन, जागरूकता अभियान र देशभरि आयोजित समुदायमा आधारित गतिविधिहरूको माध्यमबाट जनसहभागिता बढाउन र जनसहभागितालाई प्रोत्साहित गर्न महत्वपूर्ण पहुँच चरणको रूपमा मनाइन्छ। कार्यक्रम बिहान 6 बजे शुरू भएपछि देशभरबाट योग अभ्यासकर्ताहरू, विद्यार्थीहरू, अधिकारीहरू र कल्याण उत्साहीहरूको उत्साहजनक सहभागिता देखियो, जसले सामूहिक रूपमा सामान्य योग प्रोटोकल प्रदर्शन गरे। कार्यक्रममा केन्द्रीय मन्त्री प्रतापराव जाधव र मध्यप्रदेश सरकारका आयुष विभागका राज्य मन्त्री स्वतन्त्र प्रभार इन्दर सिंह परमार पनि उपस्थित हुनुहुन्थ्यो। आयुष मन्त्रालयकी संयुक्त सचिव मोनालिसा दास, मोरारजी देसाई राष्ट्रिय योग संस्थानका निर्देशक प्रोफेसर डाक्टर काशीनाथ सामागण्डी, कार्यक्रममा मन्त्रालयका वरिष्ठ अधिकारीहरू, योग विशेषज्ञहरू, आयुष प्रणाली र आधुनिक चिकित्साका प्रतिनिधिहरू, देशका विभिन्न भागबाट आएका योग साधकहरूको पनि सहभागिता थियो। कार्यक्रमको एक भागको रूपमा सहभागीहरूलाई आयुष आहार पनि वितरण गरिएको थियो। आफ्नो भव्य मन्दिर वास्तुकला र शान्त वातावरणका लागि विश्वव्यापी रूपमा प्रसिद्ध खजुराहोले योग महोत्सव 2026 को लागि उपयुक्त पृष्ठभूमि प्रदान गर्यो। यस कार्यक्रमले भारतको प्राचीन परम्परा र समग्र कल्याणको बीचको सम्बन्धलाई हाइलाइट गर्यो, जबकि आइडीवाई 2026 को गतिलाई अझ बलियो बनायो।

अन्जानको शब्द रचना, पप्पी लहरीको संगीत, लता मंगेशकर, किशोर कुमार अनि साथीहरूको स्वरमा अब राखिरहेछौ कार्यक्रमको अघिल्लो प्रस्तुति लालच चलचित्रबाट।

सितमगढ चलचित्रबाट अब सुन्नुहोस् किशोर कुमार, आशा भोसले अनि साथीहरूको स्वरलाई। र कार्यक्रमको यो अन्तिम प्रस्तुतिमा संगीत छ राहुल देव बर्मनको अनि शब्द रचना मजरूको।

0: फिल्म संगीतको प्रस्तुतिपछि अबको समय हो समाचारको।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। असम मन्त्री परिषदले सरकारी कर्मचारी र पेन्सन भोगीहरूको महँगी भत्ता र

महँगी राहतलाई हालको 58% बढाएर 60% पुर्याउन अनुमोदन गरेको छ। यो निर्णय हिज मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको अध्यक्षतामा गुवाहाटीमा भएको राज्य मन्त्री परिषदको बैठकमा गरिएको थियो। राज्य मन्त्री परिषदले डिब्रुगढलाई दोस्रो राज्य राजधानी क्षेत्र घोषणा गर्ने र दोस्रो राज्य राजधानी क्षेत्र विकास प्राधिकरण गठन गर्ने प्रस्तावलाई पनि अनुमोदन गरेको छ। यो क्षेत्रले डिब्रुगढ जिल्लाको डिब्रुगढ क्यापिटल कम्प्लेक्सको 20 किलोमिटर दायराभित्रको क्षेत्रलाई समेट्नेछ। अर्को महत्वपूर्ण निर्णयमा मन्त्री परिषदले 2026-27 आर्थिक वर्षका लागि प्रति विधायक 1 करोड रुपियाँबाट बढाएर 1.5 करोड रुपियाँ पुर्याएको छ। 2027-28 आर्थिक वर्षबाट यो विनियोजन प्रति विधायक 2 करोड रुपियाँ पुर्याइनेछ। गुवाहाटीको सतगाउँ पुलिस थानामा तैनात पुलिस अधिकारी जयन्त राजखोवालाई दण्डात्मक उपायको रूपमा सरुवा गरिएको छ। उनलाई डिसिपी केन्द्रीय कार्यालयमा सरुवा गरिएको छ। यो कारवाही अधिकारीले एक युवकलाई धम्की दिएको दुर्व्यवहार गरेको आरोप लागेपछि गरिएको हो। रिपोर्टका अनुसार जयन्त राजखोवामाथि अमन हाजरीका नामक युवकलाई एन्काउन्टरको धम्की दिएको आरोप छ। उनीमाथि सार्वजनिक सडकमा युवालाई आक्रमण गरेको पनि आरोप छ। घटना गुवाहाटीको पन्जाबारी क्षेत्रमा भएको बताइएको छ। घटनापछि जयन्त राजखोवा विरुद्ध सतगाउँ पुलिस थानामा मुद्दा दर्ता गरिएको थियो। यो घटना प्रकाशमा आएपछि र उजुरी दर्ता भएपछि पुलिस विभागले राजखोवालाई डिसिपी केन्द्रीय कार्यालयमा सरुवा गरेर कारवाही गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ। असमको नगाउँ जिल्ला अन्तर्गत बेबेजिया क्षेत्रकी एकजना शिक्षित असमिया युवतीले एक युवकमाथि आफू विवाहित भएको कुरा लुकाएर उसित विवाह गरेको र पछि शारीरिक एवं मानसिक रूपमा उत्पीडन गरेको आरोप लगाएकी छे। स्थानीय स्तरमा यस मामिलालाई लभ जिहादसित जोडेर हेरिँदैछ। आरोप अनुसार युवतीको चलचली क्षेत्र निवासी आश्वादुल इस्लाम नामक युवकसित प्रेम सम्बन्ध थियो। युवतीको भनाइ छ, आश्वादुलले आफूलाई अविवाहित बताएर उसित विवाह गर्यो। पछि युवतीलाई आश्वादुल पहिलाबाटै विवाहित रहेको, जसको एकजना सन्तान पनि रहेको थाहा लागेपछि दुई बीच विवाद उत्पन्न भयो। युवतीको आरोप छ, विवाह भएदेखि नै उसित शारीरिक तथा मानसिक प्रताडना हुँदै आइरहेको छ। घटनालाई लिएर क्षेत्रमा व्यापक चर्चा भइरहेको छ। स्थानीय केही संगठन तथा मानिसहरूले यसलाई लभ जिहादको मामिला बताउँदै जाँचेर दोषी विरुद्ध कडा कारवाही गर्ने माग गरेका छन्। मणिपुरमा सुरक्षा बल तथा राज्य पुलिसले अलग अलग अभियानहरूमा प्रतिबन्धित उग्रवादी संगठनहरूसित आबद्ध दुईजना क्याडरहरूलाई पक्राउ गरेको छ भने अर्कोतिर तम्बाकु उत्पादको अवैध ढुवानी गरेको आरोपमा अर्को एकजना व्यक्तिलाई पनि पक्राउ गरेको छ। सुरक्षा बलले हिज शुक्रबार काक्चिङ जिल्लाको ह्याङगलाम थाना क्षेत्र स्थित बाबागोई थिङ्गलेल लेकाईबाट प्रतिबन्धित पिपल्स लिबरेसन आर्मीका सक्रिय सदस्यलाई पक्राउ गरे। अधिकारीहरू अनुसार हुद्रम हतियारहरूको तस्करी तथा विभिन्न क्षेत्रहरूमा संगठनको ब्यानर झण्डा एवं प्रतीक चिन्ह लगाउने जस्ता गतिविधिहरूमा सामेल थिए। यसै दिनको अर्को अभियानमा सुरक्षा बलहरूले इम्फाल पश्चिम जिल्लाको लमसाङ माखा लेकाईबाट प्रतिबन्धित काङ लेकपाई कम्युनिस्ट पार्टीका सक्रिय क्याडरलाई पक्राउ गरिएको छ। मिजोरमका स्वास्थ्य मन्त्री लालरिनपुईले राज्यमा न्युरो सर्जरी सेवाहरू अझ सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ। मन्त्रीले समर्पित न्युरो सर्जरी युनिटको अभावले बिरामीहरू र उनीहरूका परिवारहरूमा ठूलो बोझ थपेको बताउनुभयो, जसले गर्दा धेरैलाई राज्य बाहिर महँगो उपचार लिन बाध्य पारिएको छ। उहाँले इन्डियन ओयल कर्पोरेट लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व पहलको एक भागको रूपमा जोरम मेडिकल कलेज र अस्पताललाई 62.38 लाख मूल्यको क्रिटिकल केयर उपकरण र उन्नत जीवन समर्थन एम्बुलेन्स हस्तान्तरण गर्ने समारोहमा यो बयान दिनुभएको हो। उहाँले भन्नुभयो, समर्पित न्युरो सर्जरी युनिट स्थापना गर्ने प्रस्ताव पहिले नै तयार भइसकेको छ। अहिलेलाई समाचार पुरा भयो।
अघिल्लो समाचार लिएर पुनः 3:45 मिनटमा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

आकाशवाणीको नेपाली प्रसारण सेवाबाट म उद्घोषिका दीपा हाम्रो सम्पूर्ण आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत अभिवादन जनाउँदछु कार्यक्रम गीत संगीतमा। श्रोता, संगीत पाहुनाको भाषा हो, कहिले आधुनिक सोचको स्वर त कहिले लोक संस्कृतिको आत्मा। आजको कार्यक्रममा हामी प्रस्तुत गर्नेछौ मनछुने आधुनिक गीतहरू र लोक मौलिकताको सुवास बोकेको लोक बाकाहरू। त कार्यक्रमको प्रथम प्रस्तुति लिएका छौँ गौतम मोक्तानको स्वरमा, संगीत अरुण देवानको, अनि शब्द रचना रहेको छ ग्याल्पो लामाको।

महेश्वरलामाको संगीत डाक्टर जसयोजन प्यासीको शब्द रचनामा वा कार्यक्रमको अघिल्लो प्रस्तुति राखिरहेछौ सुचिता खातीको स्वरमा।

श्रोताहरूले भर्खरै सुन्नुभयो राजेश पाइलोराईको स्वरलाई। श्रोता, आधुनिक अनि लोकगीतका मधुर स्वरहरूमा रमाउँदा रमाउँदै हामी आजको संगीतमय यात्राको अन्त्यतिर आइसकेका छौँ र जाँदा जाँदै अन्तिम प्रस्तुति राखिरहेछौँ अरुण देवानको स्वरमा। संगीत उनैको स्वयंको छ र शब्द रचना रहेको छ बीबी विश्वकर्माको।

0: आधुनिक अनि लोकगीतको प्रस्तुति गीत संगीत यतिमा नै पूरा गरिन्छ। अब भने सुनाइरहेछौ समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नु

0: भयो। रेलमन्त्री अश्विनी वैष्णवले पश्चिम बंगालमा लामो समयदेखि रोकेका रेलवे परियोजनाहरूको समाधानले राज्यमा रेलवे पूर्वाधार विकासको नयाँ युगको शुरूआत गर्ने बताउनु भएको छ। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले युवाहरू राष्ट्रको वास्तविक शक्ति र विकसित भारतको सपना साकार पार्ने प्रेरक शक्ति भएको बताउनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले धेरै देशहरूले आर्थिक अनिश्चितताको सामना गरिरहेको बेला भारतले विश्वको सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्थाको रूपमा आफ्नो विशिष्टता कायम राखेको बताउनु भएको छ र मौसम विभागले भोलिसम्म केरला र माहेमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो। प्रधानमन्त्री र परिषदले विश्वव्यापी उथुलपुथुलको सामना गर्दै भारतको आर्थिक वृद्धिलाई अझ बढाउन विभिन्न विचार र उपायहरूबारे छलफल गर्नुभयो। जीवनस्तर सुधार गर्न र व्यवसाय गर्न सहज बनाउन विभिन्न सुधारहरूबारे पनि छलफल गरियो। सदस्यहरूले पश्चिम एसियाली द्वन्द्वको भारत र विश्वमा परेको प्रभाव को आफ्नो मूल्यांकन पनि प्रस्तुत गरे। रेलमन्त्री अश्विनी वैष्णवले पश्चिम बंगालमा लामो समयदेखि रोकेका रेलवे परियोजनाहरूको समाधानले राज्यमा रेलवे पूर्वाधार विकासको नयाँ युगको शुरूआत गर्ने बताउनु भएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग कोलकाताको नवन्नमा संयुक्त पत्रकार सम्मेलनमा श्री वैष्णवले 2026-27 लागि रेलवे बजेटमा पश्चिम बंगालको लागि 14,205 करोड़ रूपियाँ आवंटन गरिएको बताउनुभयो। उहाँले राज्यमा 10 अमृत भारत स्टेशनहरू पहिले नै सम्पन्न भइसकेको जबकि 9 वन्दे भारत एक्सप्रेस र धेरै अमृत भारत रेलहरू सञ्चालनमा रहेको बताउनुभयो। रेलमन्त्रीले आगामी 5 वर्षमा कोलकाता मेट्रोको लागि 60 नयाँ रेलहरू शुरू गर्ने घोषणा गर्नुभयो। उहाँले प्रस्तावित दिल्ली लखनऊ वाराणसी पटना सिलगढ़ी बुलेट ट्रेन करिडोर र दानकुनी सुरत पूर्व पश्चिम फ्रेट करिडोरको पनि उल्लेख गर्नुभयो। उहाँले यी परियोजनाहरूले राज्यमा आर्थिक र औद्योगिक विकासलाई गति दिने बताउनुभयो। श्री वैष्णवले चिंगरी घाटा मेट्रो परियोजना शुरूमा अघिल्लो तृणमूल कांग्रेस सरकारको सहयोगको अभावमा रोकेको तर नयाँ सरकार गठन भएको 120 घण्टाभित्र पूरा भएको बताउनुभयो।
1: मेट्रो के लिए इसकी न्यू ट्रेन्स, नई जनरेशन की ट्रेन्स अगले 5 वर्षों में इंडक्ट करेंगे। नई जनरेशन की ट्रेन्स आने से कोलकाता के निवासियों को बहुत अच्छी फैसिलिटी मिलेगी, वो भी एक बहुत बड़ा आगे स्टेप लिया जाएगा।
0: यसैबीच मुख्यमन्त्री शुभेन्दु अधिकारीले केन्द्र र राज्य सरकारले संयुक्त रूपमा 1,00,000 करोड़ रूपियाँ भन्दा बढ़ीको रेलवे पूर्वाधार परियोजनाहरू कार्यान्वयन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो पश्चिम बंगालमा 102 अमृत भारत स्टेशनहरू र 538 फ्लाइओभर र अण्डरपासहरू निर्माण गर्ने योजना रहेको बताउनुभयो। मुख्यमन्त्रीले भन्नुभयो 61 रेलवे परियोजनाहरूको लागि जग्गा अधिग्रहण प्रक्रिया चलिरहेको छ र तिनीहरूको प्रगतिको निगरानी गर्न मुख्य सचिवको कार्यालयमा एक विशेष सेल स्थापना गरिएको छ। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले युवाहरू राष्ट्रको वास्तविक शक्ति र विकसित भारतको सपना साकार पार्ने प्रेरक शक्ति भएको बताउनुभयो। नयाँ दिल्लीमा मेरा भारत युवा सम्मेलनलाई सम्बोधन गर्नुहुँदै डाक्टर मान्डवियाले देशको 65% जनसंख्या 35 वर्षभन्दा कम उमेरका रहेको बताउनुभयो जसले भारतलाई विश्वको सबैभन्दा युवा देशहरूमध्ये एक बनाएको बताए। उहाँले भन्नुभयो प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारले युवाहरूको ऊर्जा र क्षमतालाई राष्ट्र निर्माण अनि भारतलाई विकसित राष्ट्रमा रूपान्तरण गर्ने लक्ष्यमा परिणत गर्न निरन्तर प्रयासरत छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आर प्रज्ञानन्दलाई नर्वे चेस 2026 उपाधि जितेकोमा बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री मोदीले यो उल्लेखनीय उपलब्धिले उनको निरन्तर उत्कृष्टतालाई प्रतिबिम्बित गरेको बताउनु भएको छ। प्रधानमन्त्रीले उनलाई भविष्यको लागि पनि शुभकामना व्यक्त गर्नुभएको छ। भारतीय आँपको प्रबन्धन र स्वाद परीक्षण गर्ने म्याङ्गो म्याजिक फेस्टिभलको दोस्रो चरण आज अमेरिकाको सिएटलमा आयोजना गरिएको थियो। कार्यक्रममा 100 भन्दा बढी प्रमुख भारतीय फलफूल आयातकर्ताहरूले भाग लिएका थिए। यसमा महाराष्ट्रका अल्फोन्सो र केसर आँप, आन्ध्र प्रदेशका बंगनापल्ली र हिमायत, उत्तर प्रदेशका लाङ्रा र दशहरी अनि गुजरातका पाकेका राजपुरी आँपहरू समावेश थियो। कोस्टको होलसेलका उपाध्यक्ष बब हस्कीले भन्नुभयो, भारतीय केसर आँपको माग यति उच्च छ कि उनीहरू तिनीहरूलाई छिटो पसलहरू

0: मा पुर्याउन असमर्थ छन् र तिनीहरू रेकर्ड समयमा बिक्री भएका छन्। अमेरिकी सिनेटर मनका धिङ्राले भन्नुभयो, खाद्य आदान प्रदानले देशहरू बीचको पोषण आवश्यकताहरू मात्र पूरा गर्दैन तर बलियो व्यापार आर्थिक र सांस्कृतिक सम्बन्धको जग पनि राख्छ।
1: I cannot thank him and his team enough.
2: वाशिंगटन के लोगों को आम से परिचित कराने के लिए मैं उनका और उनकी पूरी टीम का दिल से धन्यवाद करती हूँ। मुझे, मेरे परिवार और हमारे समुदाय को स्थानीय कॉस्टको से केसर आम खरीदने का मौका मिला, ये हमारे लिए गर्व की बात है। ऐसे महत्वपूर्ण रिश्ते ही व्यापार, अर्थव्यवस्था और व्यवसायिक संबंधों को मजबूत बनाते हैं और आगे बढ़ाते हैं।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रममा भारतीय आँपको समृद्ध विविधताको बारेमा पनि कुरा गर्नुहुँदै गाउँबाट विश्व बजारसम्मको यो यात्रा गरेकोमा भारतका आँप किसानहरूको प्रशंसा गर्नुभयो।
3: आम की ये यात्रा अब गाउँ से ग्लोबल मार्केट तक भी पहुँच रही है। मन की बात के माध्यम से मैं आम की पैदावार से जुड़े अपने किसान भाई बहनों की प्रशंसा करूंगा। आप देश की कृषि अर्थव्यवस्था के लिए आम किसान नहीं, बहुत विशेष है। ऐसे ही छाए रहिए।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्स्याङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंहले धेरै देशहरूले आर्थिक अनिश्चितताको सामना गरिरहेको बेला भारतले विश्वको सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्थाको रूपमा आफ्नो विशिष्टता कायम राखेको बताउनु भएको छ। वित्त वर्ष 2025-26 रेकर्ड गरेको 7.7% जीडीपी वृद्धि दरलाई उल्लेख गर्नुहुँदै श्री सिंहले भन्नुभयो, यो उपलब्धिले विगत 12 निर्मित भारतीय अर्थव्यवस्थाको लचिलोपन र अन्तर्निहित शक्ति प्रतिबिम्बित गर्दछ। सामाजिक सञ्जालमा एक पोस्ट गर्नुहुँदै श्री सिंहले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आर्थिक वृद्धिलाई स्थिरता, आत्मविश्वास, निरन्तरता र विश्वसनीयतासँग जोडेको छ। भारतीय विमानस्थल प्राधिकरणले देशभरका हवाई यात्रीहरूको लागि कनेक्टिभिटी सुदृढ गर्ने उद्देश्यले दुई निजी क्याब कम्पनीहरूसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। प्राधिकरणले सामाजिक सञ्जाल पोस्टमा भनेको छ, यी सम्झौताहरूले प्रमुख भारतीय विमानस्थलहरूमा यात्रुहरूलाई निर्बाध, सुलभ र भरपर्दो क्याब सेवाहरू प्रदान गर्नेछन् जसले गर्दा उनीहरूको यात्रा अझ सुविधाजनक र आरामदायी हुनेछ। इरानका सर्वोच्च नेता मोस्तबा खामिनेका सैन्य सल्लाहकार मोहसेन रेजाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजरायलबाट स्वतन्त्र रूपमा निर्णय लिन, हर्मुसको जलडमरूको नाकाबन्दी अन्त्य गर्न र इरानको जफ्त गरेको सम्पत्ति रिहा गर्न आह्वान गर्नुभएको छ। एक टेलिभिजन च्यानलसँगको अन्तर्वार्तामा रेजाईले दुई पक्षबीचको वार्ता ठप्प रहेको र ट्रम्पले गतिरोध तोड्नुपर्ने बताउनुभयो। उहाँले यदि अमेरिका इरानसँग सम्झौता चाहन्छ भने इरानको जफ्त गरेको सम्पत्ति रिहा गर्नुपर्ने र त्यसपछि मात्र बाटो स्पष्ट हुने बताउनुभयो। भारत

शरीफमा पनि यस्तै अवस्थाको अनुमान गरिएको छ। यो समाचार युट्युबमा @AIR न्युज कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो। रेल मन्त्री अश्विनी वैष्णवले पश्चिम बंगालमा लामो समयदेखि रोकिएका रेलवे परियोजनाहरूको समाधानले राज्यमा रेलवे पूर्वाधार विकासको नयाँ युगको शुरूआत गर्ने बताउनु भएको छ। युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मांडविया युवाहरू राष्ट्रको वास्तविक शक्ति र विकसित भारतको सपना साकार पार्ने प्रेरक शक्ति भएको बताउनुभयो। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचारका साथ 5 बजेर 5 मिनटमा पुनः उपस्थित हुनेछौं। सुन्दै गर्नुहोस् आकाशवाणी।

از دیگه از کلونی تانه رامگرتل ضلع گورکھپور. موبائل نمبر نوٹ کر لیجیے 7525906297. ٹیلی فون نمبر ایک بار پھر سنیے 7525906297. कोई व्यक्तियों के संबंध में सूचना समाप्त हुई. हम आकाशवाणी के गोरखपुर केंद्र से बोल रहे हैं.